0: च्याङबा, मेरो टिकटक लाइभमा स्वागत छ है।
1: च्याउ टापसिङलाई फेरि मैच्याङले स्वागतै पो गर्यो, राम्रो गर्यो। साथै टिकटक लाइभमा मात्र बासेर हुँदैन मैच्याङ, मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ। कालो चस्मा पनि लाउनु पर्छ, पिरती पनि लाउनु पर्छ, छिटो आऊ मैच्याङ।
0: चस्मा त लाउला च्याङबा, पिरती चाहिँ अलिक बिजार गर्नुपर्छ।